0: ओरिजिनल ATF पर खसूसी इजाफी एक्साइज ड्यूटी में भी कमी करके इसे 33 रूपये से 16 रूपये फी लीटर कर दिया गया है। तब्दील की गई ये शरहें अगले 15 दिन तक आयद रहेंगी। 15 दिन की यह मुद्दत आज से शुरू हो रही है। घरेलू खपत के लिए पेट्रोलियम और डीजल पर आयद एक्साइज ड्यूटी की मौजूदा शरहों में कोई तब्दीली नहीं की गई है। मरकजी वजीर दाखिला अमित शाह ने कहा है कि भारत को वजीर आजम नरेन्द्र मोदी की क्यादत में 2047 तक मुनशियात से पाक करने का कौमी मकसद तय किया गया है। उन्होंने कहा कि भारत की हिफाजती एजेंसियों ने मुनशियात के मुनज्जम गिरोहों का खात्मा करने का एक खाका तैयार किया है और वो इस मकसद की जानिब सरगर्मी से काम कर रही है। कल नई दिल्ली में RN काओ यादगारी लेक्चर देते हुए वजीर दाखिला ने कहा कि नशीली अशिया की नाजायज तजारत महज नज्म व जब्त का मामला नहीं है, बल्कि ये एक ऐसा मामला है जिसके तवील मुद्दती असरात समाज और मुस्तकबिल की नस्लों पर मुरतब होते हैं, जिसकी रोकथाम के लिए जामे कार्रवाई की जरूरत है। उन्होंने नशीले मादों के तहत हरगिज बर्दाश्त न करने की भारत की पॉलिसी का ये कहते हुए एक बार फिर जिक्र किया कि मुल्क इस बात को यकीनी बनाएगा कि महज एक ग्राम नशीला मादा भी इसके इलाके को गुजरगाह के तौर पर इस्तेमाल करते हुए भारत में न तो दाखिल हो और न यहां से जाए। नायब सदर जमहूरिया CP राधाकृष्णन ओहदा संभालने के बाद आज पहली बार सिक्किम का दौरा करेंगे। दौरे में नायब सदर जमहूरिया सिक्किम की राजधानी गैंगटॉक में रियासत के यौम तासीस की तकरीबात में शिरकत करेंगे। इन तकरीबात में शिमाल मशरकी खित्ते की तरक्की के मरकजी वजीर ज्योतिरादित्य सिंधिया के साथ सिक्किम के गवर्नर ओम प्रकाश माथुर और वजीर आला प्रेम सिंह तमांग भी शिरकत करेंगे। सिक्किम आज अपना यौम तासीस मना रहा है। 1975 में बादशाहत के खत्म होने के बाद ये भारत की 22वीं रियासत बनी थी। इम्कान है कि नायब सदर जमहूरिया अपने क्याम के दौरान चंद अहम मकामात का भी दौरा करेंगे। मगरबी बंगाल में तृणमूल कांग्रेस के रहनुमा और रुकन पार्लियामेंट अभिषेक बनर्जी के खिलाफ एक FIR दर्ज की गई है। ये FIR मगरबी बंगाल असेंबली इंतखाबात की हालिया चुनाव मुहिम के दौरान मुबैना तौर पर इश्तियालंगेज बयान देने के इल्जाम में दर्ज की गई है। शिकायत करने वाले का इल्जाम है कि उसने बाज बयान जिनमें मरकजी वजीर दाखिला अमित शाह के खिलाफ नाजेबा तबसरे भी शामिल हैं सोशल मीडिया पर वसी पैमाने पर शेयर किए गए, जिनमें रुकन पार्लियामेंट का सरकारी फेसबुक पेज भी शामिल है। इसी दौरान एक और वाकये में मगरबी बंगाल हुकूमत ने 3 सीनियर IPS अफसरान को मुअत्तल कर दिया है, जिनमें कोलकाता पुलिस के साबिक कमिश्नर विनीत गोयल भी शामिल हैं। ये कार्रवाई RG मेडिकल कॉलेज इस्मत दरी और कत्ल केस की तहकीकात में मुबैना कोताहियों के सिलसिले में की गई है। ये खबरनामा आकाशवाणी से नशर किया जा रहा है। सानवी तालीम के मरकजी बोर्ड CBSE ने मुनसिफाना और शफाफ जांच के अजम का इरादा करते हुए 12वीं जमात के तलबा के लिए नतीज के बाद फराहम की जाने वाली सहूलियात से मुतालिक एक नोटिस जारी किया है। नोटिस बोर्ड में कहा गया है कि अपने नतीज से गैर मुतमईन तलबा 2 मरहलों पर मुश्तमिल नजर सानी के निजाम से फायदा उठा सकते हैं। पहले मरहले में तलबा अपनी जांच की गई जवाबी कॉपियों की स्कैन शुदा नकूल के लिए ऑनलाइन दरखास्त दे सकते हैं, जिन्हें जायजे के लिए डाउनलोड किया जा सकता है। दूसरे मरहले में तलबा किसी भी फर्क या गलती की तस्दीक करा सकते हैं या मार्किंग स्कीम की बुनियाद पर मखसूस जवाब की दोबारा जांच के लिए दरखास्त दे सकते हैं। CBSE के मुताबिक स्कैन शुदा नकूल के लिए ऑनलाइन दरखास्तें इस माह की 19 से 22 तारीख तक जमा कराई जा सकती हैं, जिसकी फीस 700 रूपये फी मजमून मुकर्रर की गई है। इसी तरह तस्दीक और दोबारा जांच के लिए दरखास्तें इस माह की 26 से 29 तारीख के दरमियान जमा कराई जा सकेंगी। देही तरक्की के मरकजी वजीर शिवराज सिंह चौहान ने कहा है कि अनकरीब मुल्क में कोई भी गरीब शख्स नहीं होगा जिसके पास मुस्तकिल घर न हो। उन्होंने कहा कि सभी के लिए पक्के मकानात की फराहमी मरकजी हुकूमत का पुख्ता अज़्म है। जनाब चौहान महाराष्ट्र में सतारा के मकाम पर मुनक़दा महा आवास अभियान के तहत तामीर शुदा मकानात के इफ्तिताह के मौके पर इज्तिमा से खिताब कर रहे थे।
1: भारत की धरती पर कोई भी गरीब कच्चे मकान में नहीं रहेगा, हर एक गरीब को पक्की छत मुहैया कराई जाएगी। फिर से हमारी सरकार बनी, देवेंद्र जी मुख्यमंत्री बने तो उन्होंने कहा कि बैकलॉग बहुत है शिवराज, हमें तो बहुत मकान चाहिए। और मुझे कहते हुए गर्व है कि प्रधानमंत्री जी के आशीर्वाद से उनकी पहल पर लगभग 1 साल के अंतराल में 30 लाख मकान महाराष्ट्र को मिले, इतिहास में आज तक नहीं हुआ है।
0: امتحانات منعقد کرانے والی قومی ایجنسی این ٹی اے نے اعلان کیا ہے کہ انڈر گریجویٹ میڈیکل کورسز میں داخلے کے لیے نیٹ یو جی 2026 امتحان دوبارہ 21 جون کو منعقد ہوگا۔ ایک سوشل میڈیا پوسٹ پر ایجنسی نے امیدواروں اور والدین سے کہا ہے کہ وہ مصدقہ اور مستند معلومات کے لیے صرف این ٹی اے کے سرکاری ذرائع پر ہی اعتماد کریں۔ اس سے پہلے اس مہینے کی 3 تاریخ کو منعقدہ امتحان پیپر لیک ہونے کے الزامات کے بعد رد کر دیا گیا تھا۔ اس معاملے کی تحقیقات اس وقت مرکزی تحقیقاتی بیورو سی بی آئی کر رہی ہے۔ اسرائیل اور لبنان نے واشنگٹن میں ہونے والے ایک اور دور کے مذاکرات کے بعد اپنی جنگ بندی میں 45 دن کی توسیع پر اتفاق کیا ہے۔ امریکہ کے محکمہ خارجہ کے ترجمان ٹامی پیگوٹ نے کہا ہے کہ 16 اپریل کو ہونے والی جنگ بندی کو مزید 45 دن کے لیے بڑھا دیا جائے گا تاکہ مزید پیش رفت ممکن ہو۔ یہ فیصلہ امریکہ کی میزبانی میں امریکہ اور لبنان کے درمیان 2 روز تک جاری رہنے والی انتہائی مفید اور نتیجہ خیز مذاکرات کے اختتام کے بعد کیا گیا جو کل مکمل ہوئے۔ ایک سوشل میڈیا پوسٹ پر جناب پیگٹ نے کہا کہ امریکی محکمہ خارجہ 2 اور 3 جون کو سیاسی مذاکرات کا سلسلہ دوبارہ شروع کرے گا۔ اس کے علاوہ اس مہینے کی 29 تاریخ کو پینٹاگن میں سیکیورٹی سے متعلق بات چیت کا مرحلہ بھی شروع کیا جائے گا جس میں دونوں ممالک کے فوجی وفود شرکت کریں گے۔ بھارتی محکمہ موسمیات آئی ایم ڈی نے جھارکھنڈ، مدھیہ پردیش، راجستھان، اتر پردیش اور ودربھ کے علاقوں میں آج شدید گرمی کی پیش گوئی کی ہے۔ موسمیات کے محکمے نے کونکن اور گوا کے علاقوں میں بھی آج گرم اور حبس والے موسم کی پیش گوئی کی ہے۔ آئی ایم ڈی کے مطابق انڈمان و نکوبار جزائر میں آج شدید سے بہت شدید بارش ہو سکتی ہے۔ بیڈمنٹن میں بینکاک میں جاری تھائی لینڈ اوپن میں مردوں کے ڈبلز کے سیمی فائنلز مقابلے میں آج ستوک سائی راج رنکی ریڈی اور چراغ شیٹی کی بھارتی جوڑی کا مقابلہ ملیشیا کے نور عز الدین اور گو زی فی کی جوڑی سے ہوگا۔ اس دوران پی وی سندھو اور لکشے سین سمیت دیگر بھارتی کھلاڑی ٹورنامنٹ سے باہر ہو گئے ہیں۔ سندھو خواتین کے سنگلز کے کوارٹر فائنل میں جاپان کی عالمی نمبر 3 کھلاڑی اکانے یاماگوچی سے 21-19, 18-21, 15 سے ہار گئی ہے، جبکہ مردوں کے سنگلز کے کوارٹر فائنل مقابلے میں لکشے سین کو تھائی لینڈ کے کنلاوت ویتتسرن سے 19-21, 16-21 سے ہار کا سامنا کرنا پڑا۔ آئی پی ایل کرکٹ میں کل رات لکھنؤ کے اکانا اسٹیڈیم میں میزبان لکھنؤ سپر جائنٹس نے چنئی سپر کنگز کو 7 وکٹ سے ہرا دیا۔ جیت کے لیے 188 رن کے نشانے کا پیچھا کرتے ہوئے لکھنؤ سپر جائنٹس نے 16 اوور 4 گیندوں میں یہ میچ جیت لیا۔ آج شام ایڈن گارڈن میں میزبان کولکاتا نائٹ رائڈرز کا مقابلہ گجرات ٹائٹن سے ہوگا۔ یہ میچ شام 7:30 بجے شروع ہوگا۔ یہ تھیں خبریں، اب اخبارات کے آئینے کے ساتھ ہیں مجیب اختر۔
2: شکریہ اسلم۔ قومی راجدھانی شہر سے شائع ہونے والے آج کے بیشتر اخباروں نے وزیراعظم نریندر مودی کے متحدہ عرب امارات دورے کو شہ سرخی بنایا ہے۔ متحدہ عرب امارات کے صدر محمد بن زائد آل نہیان کے ساتھ ہوئی 2 طرفہ میٹنگ کے دوران کئی اہم معاہدے طے پائے، جن میں ایل پی جی کی سپلائی اور 15 ارب ڈالر کی سرمایہ کاری قابل ذکر ہیں۔ اپنے دورے کے دوران وزیراعظم مودی نے کہا کہ بھارت مغربی ایشیا میں امن کے لیے ہر ممکن تعاون دینے کو تیار ہے۔ برکس ممالک نے گلوبل ساؤتھ اور کثیر قطبی عالمی نظام کی اہمیت پر زور دیا۔ برکس ممالک کے وزرائے خارجہ کے اجلاس میں جاری ایک صدارتی بیان میں یہ بات کہی گئی۔ اس خبر کو روزنامہ ہندوستان ایکسپریس اور پرتاپ نے خصوصی طور پر شائع کیا ہے۔ اخباروں نے نیٹ یو جی 2026 کا امتحان دوبارہ 21 جون کو کرائے جانے کی خبر کو اہمیت کے ساتھ شائع کیا ہے۔ امریکی صدر ڈونلڈ ٹرمپ اور چین کے صدر شی جن پنگ کی پیچنگ میں ہوئی میٹنگ میں چین نے مشرق وسطی میں امن و استحکام کے لیے فوری اور جامع جنگ بندی پر زور دیا۔ اس خبر کو روزنامہ انقلاب نے نمایاں طور پر شائع کیا ہے۔
0: اور آخر میں خاص خبریں ایک بار پھر۔ بھارت اور متحدہ عرب امارات نے بہت سے معاہدوں پر دستخط کیے ہیں جن میں بھارت میں پیٹرولیم اور گیس کے اہم ذخائر قائم کرنا بھی شامل ہے۔ وزیر اعظم نریندر مودی 5 ملکوں کے اپنے دورے کے دوسرے مرحلے میں نیدرلینڈز پہنچ گئے ہیں۔ وزیر اعظم نریندر مودی نے بیرون ملک سفر پر ٹیکس عائد کرنے کی میڈیا کی رپورٹ کو مسترد کر دیا ہے۔ سی بی ایس ای نے 12ویں کلاس کے طلبا کی آنسر شیٹس کو دوبارہ جانچنے کا عمل شروع کرنے کا اعلان کیا ہے۔ اسرائیل اور لبنان نے جنگ بندی میں 45 دن کی توسیع کر دی ہے۔ اور بیڈمنٹن میں تھائی لینڈ اوپن کے سیمی فائنلز میں ستوک سائی راج رنکی ریڈی اور چراغ شیٹی کی بھارتی مردوں کی ڈبلز کی جوڑی کا مقابلہ ملیشیا کی جوڑی سے ہوگا۔ اسی کے ساتھ یہ خبر نامہ ختم ہوا۔

0: चुरा के।
1: वक्त तो चला है आपसे इजाजत लेने का दोस्तों, तो संगीता को इजाजत दीजिए, लेकिन आपसे फिर जल्दी ही मुलाकात होगी। अपना ख्याल रखिएगा और क्या करें, बातें तो अभी भी बहुत थीं और गाने भी कई सारे आपको सुनवाने थे, लेकिन वक्त इजाजत नहीं दे रहा है। फिर आपसे मुलाकात होगी, अब से थोड़ी ही देर में आप सुनेंगे उर्दू में समाचार। अपना ख्याल रखिएगा, हम फिर मिलेंगे, तब तक के लिए नमस्कार।
2: आदाब, ये आकाशवाणी है, खबरों के साथ मैं माजिद अली। वज़ीर-ए-आज़म नरेंद्र मोदी आज नीदरलैंड के अपने हमसब रॉब जेटन के साथ बाहमी बातचीत करेंगे और शाह विलियम अलेक्जेंडर और रानी मैक्सिमा से मुलाकात करेंगे। सेमीकंडक्टर चिप्स और एआई और बाहमी तिजारत के शोबों समेत कई अहम समझौतों पर दस्तखत किए जाने की तवक्को है। मगरबी बंगाल की सरकार ने 2011 के बाद से जारी किए गए जात के सर्टिफिकेट की फिर से जांच के अहकाम जारी किए हैं। सीबीएसई ने 12वीं क्लास के तलबा के लिए सवालों के जवाब पेपर्चों की दो सतह पर मुश्तमिल फिर से जांच का ऐलान किया है। फौज के सरबराह जनरल द्विवेदी ने पाकिस्तान को खबरदार किया है कि वो भारत के खिलाफ दहशतगर्दों को पनाह देना और सरगर्मियां खत्म कर दे। और बैडमिंटन में सात्विक और चिराग की भारत की जोड़ी थाईलैंड ओपन के फाइनल में पहुंच गई है। अब खबरें तफसील से। वज़ीर-ए-आज़म नरेंद्र मोदी आज दोपहर बाद नीदरलैंड्स के वज़ीर-ए-आज़म रोबन जेटन के साथ बाहमी बातचीत करेंगे और इज्जत मआब शाह विलियम अलेक्जेंडर और रानी मैक्सिमा से मिलने जाएंगे। यह दौरा बाहमी रिश्तों से आगे बहुत अहमियत का हामिल है और तवक्को है कि इसके जरिए हाल ही में मुकम्मल हुए भारत यूरोप आजादी तिजारती समझौते के तनाजुर में वसी भारत यूरोपीय यूनियन ताल्लुकात वजूद में आएंगे। इससे कबल वजीर आजम के नीदरलैंड्स पहुंचने पर नीदरलैंड्स के वजीर खारजा ने उनका इस्तकबाल किया। भारतीय बरादरी और नीदरलैंड्स के ग्रुपों ने सकाफती प्रोग्राम और मौसीकी पेश करके उनका खैर मकदम किया। मुख्तलिफ उम्र के ग्रुपों, खित्तों और मजाहिब पर मुश्तमिल भारतीय बरादरी के मेम्बरान ने रिवायती रक्स और मौसीकी पेश की। वजीर आजम मोदी के पहुंचने पर मोदी मोदी और वंदे मातरम के नारों से फजा गूंज उठी। वजीर आजम ने नीदरलैंड्स में भारतीय बरादरी के जरिए उनके खैर मकदम की कुछ झलकियां साझा की हैं। सोशल मीडिया के एक पोस्ट पर जनाब मोदी ने कहा कि उनका इस्तकबाल शानदार तरीके से किया गया और जिसमें कथक, उड़ीसी, भरतनाट्यम, कुचिपुड़ी और मोहिनीअट्टम और गरबा रक्स भी शामिल था। वजीर आजम भारतीय बरादरी से खिताब करेंगे और नीदरलैंड्स के तजारती लीडरों से बातचीत करेंगे। ये तकरीब वजीर आजम के नीदरलैंड्स के दौरे का एक अहम हिस्सा होगी। इस तकरीब में भारत और नीदरलैंड्स के रिश्तों, भारतीय बरादरी के रोल और भारत की पूरी दुनिया में पहुंच पर खास तवज्जो दी जाएगी। पेश है एक रिपोर्ट।
3: वज़ीर-ए-आज़म नरेंद्र मोदी भारतीय बरादरी और नीदरलैंड्स की सरकर्दा कंपनियों के सीईओ से खिताब करेंगे। सेमीकंडक्टर, चिप्स और एआई जैसे शोबों में कई अहम समझौतों पर दस्तखत किए जाने का इम्कान है, जिसमें नीदरलैंड्स को आलमी रहनुमा की हैसियत हासिल है। तिजारती नुक्ते नजर से नीदरलैंड्स भारत का एक अहम शराकत दार और बरामदाती व सरमायाकारी के बड़े मरकजों में से एक है। दोनों मुल्कों के दरमियान पानी के बंदोबस्त, काबिल तजदीद तवानाई, माहौल के लिए साजगार हाइड्रोजन मईशत, जरई टेक्नोलॉजीज और सेहत के शोबों में मजबूत शराकत दारी रही है। सुश्रुत शर्मा की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं असगर अली।
2: वजीर आजम नरेंद्र मोदी ने जनाब अली फाले काजिम अल जैदी को इराक के वजीर आजम का ओहदा संभालने पर मुबारकबाद पेश की है। एक सोशल मीडिया पोस्ट में जनाब मोदी ने कहा कि भारत इराक के साथ तवील अरसे से चले आ रहे अपने दोस्ताना ताल्लुकात को बड़ी अहमियत देता है और उसने तमाम शोबों में बाहमी रिश्तों को मजीद मुस्तहकम और मजबूत करने का तहैया कर रखा है। वजीर आजम ने यह भी कहा कि वो दोनों मुल्कों की खुशहाली और तरक्की के लिए मिलकर काम करने के मुंतजिर हैं। भारत के इदारों ने पहली बार 182 करोड़ रुपए मालियत की کیپٹاگن منشیات کو قبضے میں لیا ہے. وزیر داخلہ امت شاہ نے یہ جانکاری دی اور یہ بھی کہا کہ سرکار نے بھارت کو منشیات سے پاک ملک بنانے کا تہیا کر رکھا ہے. جناب امت شاہ نے کہا کہ مغربی ایشیا جانے والی منشیات کو قبضے میں لینے اور اس سلسلے میں غیر ملکی شخص کی گرفتاری اس بات کی درخشاں مثال ہے کہ ہم ملک میں منشیات کو کسی بھی حالت میں برداشت نہیں کریں گے. انہوں نے یہ بھی کہا کہ سرکار ملک میں ایک گرام بھی نشہ آور اشیاء نہ تو آنے دے گی اور نہ اپنے علاقے سے گزرنے دے گی. وزیر دفاع راجناتھ سنگھ نے اتر پردیش اور ملک کے کئی دیگر حصوں میں پچھلے کچھ دنوں کے دوران تیز بارش اور آندھی میں ہوئے جانی نقصان پر گہرے رنج و غم کا اظہار کیا ہے. سوشل میڈیا کے ایک پوسٹ پر جناب سنگھ نے متاثرہ کنبوں کو تعزیت پیش کی. انہوں نے کہا کہ مرکزی حکومت خراب موسم سے متاثرہ ریاستوں کو ہر ممکن مدد دے رہی ہے. مغربی بنگال کی سرکار نے 2011 سے جاری کیے گئے ذات پات سے متعلق تمام سرٹیفکیٹ کی پھر سے تصدیق کا حکم دیا ہے. حکام کا کہنا ہے کہ گزشتہ 14 برس کے دوران جاری کیے گئے ان دستاویزات کے جواز اور اصلیت کے بارے میں سوالات اٹھائے جاتے رہے ہیں. سرکاری ریکارڈ کے مطابق اس عرصے کے دوران درج فہرست ذاتوں، قبیلوں اور دیگر پسماندہ طبقوں کو ذاتوں کے بارے میں لگ بھگ 1,69,00,000 سرٹیفکیٹ جاری کیے گئے ہیں. ان میں سے بہت سے سرٹیفکیٹ دوارے سرکار کیمپ کی توسط سے تقسیم کیے گئے. سب ڈویژنل افسر اور ضلع سطح کے اہلکار ہر سرٹیفکیٹ کی جانچ کریں گے. اگر یہ ثابت ہوا کہ کوئی بھی سرٹیفکیٹ غلط جانکاری یا بے قاعدگی سے جاری کیا گیا ہے تو قانون کے مطابق اسے منسوخ کر دیا جائے گا. حال ہی میں ووٹر فہرستوں کی خصوصی نظر ثانی کے دوران جن افراد کے نام حذف کر دیے گئے ہیں ان پر بھی اس ہدایت کا اطلاق ہوگا. یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. ثانوی تعلیم کے مرکزی بورڈ سی بی ایس ای نے 12ویں جماعت کے طلبہ کے امتحانات کے نتائج کے اعلان کے بعد ایک نوٹس جاری کیا ہے جس میں امتحانات کے عمل میں منصفانہ طور طریقوں اور شفافیت کی تصدیق ہوتی ہے. نوٹس میں کہا گیا ہے کہ جو طلبہ اپنے نتائج سے مطمئن نہیں ہیں وہ دو مرحلوں والے نظر ثانی نظام سے فائدہ اٹھا سکتے ہیں. پہلے مرحلے میں طلبہ آن لائن اپنے اسکینڈ شدہ نقول کے لیے آن لائن درخواست دے سکتے ہیں جنہیں جائزے کے لیے ڈاؤن لوڈ کیا جا سکتا ہے. دوسرے مرحلے میں طلبہ کسی بھی فرق یا غلطی کی تصدیق کرا سکتے ہیں یا مارکنگ اسکیم کی بنیاد پر مخصوص جوابات کی دوبارہ جانچ کے لیے درخواست دے سکتے ہیں. آندھرا پردیش کے کاکیناڈا ضلع میں آج صبح ایک تیز رفتار لاری مزدوروں کے ایک گروپ میں جا گھسی جس کے سبب 6 خواتین مزدوروں کی موت ہو گئی. کاکیناڈا رورل منڈل کے کوورو پل کے قریب یہ حادثہ اس وقت پیش آیا جب کام کی جگہ جانے کے لیے مزدور سڑک پار کر رہے تھے. 4 خواتین کے جائے حادثہ پر ہی موت ہو گئی جبکہ 2 دیگر نے کاکیناڈا کے اسپتالوں میں علاج کے دوران دم توڑ دیا. بھارتی فوج کے سربراہ جنرل اپیندر دویدی نے آج کہا ہے کہ پاکستان کو دہشت گردوں کو پناہ دینا اور بھارت کے خلاف کارروائیاں بند کرنی ہوں گی. نئی دلی میں سینا سنواد میں خطاب کرتے ہوئے جناب دویدی نے کہا کہ اگر پاکستان بھارت کے خلاف اس طرح کی سرگرمیاں جاری رکھتا ہے تو اسے یہ فیصلہ کرنا ہوگا کہ کیا پاکستان دنیا کے نقشے کا حصہ بننا چاہتا ہے یا نہیں. وزارت داخلہ نے تریپورہ میں نظم و ضبط کے فریم ورک کو مضبوط کرنے کی غرض سے ایک اہم قدم اٹھاتے ہوئے ایک اضافی بھارتی ریزرو بٹالین کو سرکاری طور پر منظوری دی ہے. مرکز نے اس کے قیام کے لیے 50 کروڑ اور بنیادی ڈھانچے کی ترقی کے لیے 30 کروڑ روپے تک کی مالی امداد کو منظوری دی ہے. بھارت کی ساتوک سائی راج رنکی ریڈی اور چراغ شیٹی کی جوڑی تھائی لینڈ اوپن بیڈمنٹن میں مردوں کے ڈبلز کے فائنل میں پہنچ گئی ہے. انہوں نے آج بینکاک میں سیمی فائنل میں ملیشیا کے گو سے فئی اور نورزین کو ہرایا. بھارت کی جوڑی نے 82 منٹ میں ملیشیا کی جوڑی کو 19-21, 22-20 اور 21-16 سے ہرایا. 2019 اور 2024 میں کامیابی کے بعد بھارت کی اس جوڑی کا یہ اس سیزن کا پہلا فائنل اور ٹورنامنٹ کا 3rd فائنل ہے. اور آخر میں خاص خبروں کی سرخیاں ایک بار پھر. وزیراعظم نریندر مودی آج نیدرلینڈز کے اپنے ہم منصب روب جیٹن کے ساتھ باہمی بات چیت کریں گے اور شاہ ولیم الیگزینڈر اور رانی میکسیما سے ملاقات کریں گے. सेमीकंडक्टर चिप्स और एआई और बाहमी तिजारत के शोबों समेत कई अहम समझौतों पर दस्तखत किए जाने की तवक्को है। मगरबी बंगाल की सरकार ने 2011 के बाद से जारी किए गए जात पात के सर्टिफिकेट की फिर से जांच के अहकाम जारी किए हैं। सीबीएसई ने 12वीं क्लास के तलबा के लिए सवालों के जवाब के पर्चों की दो सतह पर मुश्तमिल फिर से जांच का ऐलान किया है। फौज के सरबराह जनरल द्विवेदी ने पाकिस्तान को खबरदार किया है कि वो भारत के खिलाफ दहशतगर्दों को पनाह देना और सरगर्मियां खत्म कर दे। और बैडमिंटन में सात्विक और चिराग की भारत की जोड़ी थाईलैंड ओपन के फाइनल में पहुंच गई है। इसके साथ ही खबरों का ये बुलेटिन खत्म हुआ।
0: गुड आफ्टरनून, दिस इज आकाशवाणी। आई एम सायरा मुज्तबा विद द मिडडे न्यूज। The headlines. Prime Minister Narendra Modi to hold bilateral talks with his Dutch counterpart Rob Jetten and call on King William Alexander and Queen Maxima today. Several important agreements expected to be signed, including in the fields of semiconductor chips, AI and bilateral trade. Army Chief General Upen Dwivedi warns Pakistan against harboring terrorists and operating against India. West Bengal government orders re-verification of caste certificates issued since 2011. CBSE announces a two-stage re-evaluation process of answer sheets for Class 12 students. And in badminton, Indian duo of Sattvik Sairaj and Chirag Shetty enter finals of Thailand Open after a thrilling victory over Malaysian pair in the semi-finals. And now the news in detail. Prime Minister Narendra Modi is scheduled to hold bilateral talks with Dutch Prime Minister Rob Jetten and will call on Their Majesties King William Alexander and Queen Maxima this afternoon. The visit carries significance beyond bilateral ties and is expected to shape broader India-EU relations following the recently concluded India-Europe Free Trade Agreement. Earlier, when the Prime Minister arrived in the Netherlands late last night, he was received by the Dutch Foreign Minister. He was accorded a grand welcome through cultural and musical performances by the diaspora and Dutch troops. Members of the Indian community representing different age groups, regions and faiths gathered to welcome him with traditional dance and musical performances. The venue echoed with chants of Modi Modi and Vande Mataram as he arrived.
4: Modi, Modi, Modi, Modi, Modi.
0: In a social media post, Mr. Modi said the welcome was remarkable.